0: मून SWR PVC पाइप्स एंड फिटिंग्स। जी हाँ, मून वाटर टंकियाँ बनाने वाले अब लाए हैं मजबूत, पायेदार और आला तरीन क्वालिटी के मून SWR PVC पाइप्स एंड फिटिंग्स। बस नाम ही काफी है, मून SWR PVC पाइप्स एंड फिटिंग।
1: घर का AC हो या गीजर, वोल्टेज का हीरो सिर्फ एक BS वॉइस स्टेबलाइजर्स। पावर फ्लक्चुएशन सॉर्टेड, लॉन्ग लाइफ फॉर योर अप्लायंसेस गारंटीड। BS वॉइस, दैट्स बेस्ट सर्विस। कॉल नाउ 9419001960।
2: चिनार की छांव तले किताबों का एक खूबसूरत जहां आपका इंतजार कर रहा है। आइए तीसरे चिनार बुक फेस्टिवल में, जहां मिलेंगी इंग्लिश, हिंदी, उर्दू और अन्य भारतीय भाषाओं के 200 से अधिक बुक स्टॉल्स, साथ ही क्रिएटिव वर्कशॉप्स, बच्चों के लिए लिटरेरी सेशंस, डिजिटल रीडिंग कॉर्नर और कल्चरल परफॉर्मेंसेस का लुत्फ उठाइए। 18 से 26 जुलाई, SKICC श्रीनगर। चिनार बुक फेस्टिवल ऑर्गेनाइज बाय नेशनल बुक ट्रस्ट इंडिया इन कोलैबोरेशन विद NCPUL एंड डिस्ट्रिक्ट एडमिनिस्ट्रेशन श्रीनगर। टुगेदर वी रीड, टुगेदर वी लीड।
3: सूफी सदा ये प्रोग्राम चुप्रह दोह आकाशवाणी श्रीनगर पेठ सुबह 10 बजे साढ़न दहन बजन ताम नश शब्दान वली बोजो प्रोग्राम सूफी सदा।
4: सूफी सदा।
5: یتھن تو باقی یتھن پر اثر تو پر مانہ شارن ہند تخلیق کار فقیر احد بٹ اس کنوہمی صدی من بحثیت فقیر تو شاعر زان پرزن آو
6: ون چوان زم بزت جامع مسجد سری نگر روزان تو پت حیدر پوری سکونت کران تو اتی آئی شمس فقیر نس طالب خاص خلق ڈارس گری پیٹ دن
5: احد بٹ زمیندری تران تو ریشم خانچ نوکری تلکہ مز مز سز کم تانسمت یمو کور شمس فقیر صب نس طالب احمد ڈار حیدر پورس ست تعلق تو تمو دن تربیت تو بنے ڈار صبن ٹھٹ شاگرد
6: احد بٹ رود سٹھا محنت کران تو پنس مرشدس نش زیادہ کھت زیادہ فوز پراوان تو پنس مرشد سند پا لج شیری ہندس ناگ رادس وزن
5: فقیران صفت احد بٹ اس شریعتس تو طریقتس رش کرن وول پختہ کار صوف چونکہ شمس صبن کرانہ ہانکل ست وابست او سب یہند سلسلہ قدری
6: یہ ون زم اندرمی جوش بے قرار آسان لہذا اس کامی کار پتہ خلوق نشین روزان تو یہند مرشد اس یہز ات تشنگی کن نظر تھوت مٹ مٹ کران تو حوصلہ دیوان
5: پیہم عمل تو تنہا نشینی من اخ نو سما پید سپدان تو یت کن کائنات بناون ول سند راز برہ کن
6: سیاہ راتس سیاہ چمکار سیہی منز مے گو ملچار سیاہ زلفو مے کر زولان سیاہ پانس گنت سامان
5: فقیر احد بٹ کنوہمی صدی ہند اخ اہم شاعر مگر یم بے توجہی کن گمنام رودمت تو ام باوجود لکہ بت خاتس تحت یہند بت شہر گام گیون رودمت
6: حق چھ یہ ریڈیو کشمیرن فقیر احد بٹ نون کڑنس من اخ خاص رول ادا کورمت تو مرحوم غلام محمد کلو المعروف مام شاہ اس فقیر محی الدین کرش پور سند وسیلہ اخ شعر تو فقیر تو یم پان شمس صبن لنج سی وست لہذا کور تمو وقت وقت فقیر احد بٹ صبن کلام صدا بند تو لکو ہوت فقیر احد بٹ صبس نسبت سنجیدگی سان سوچ
5: ریڈیوس پہ یوتا کلام پیش آو کر فقیر احد بٹن تمہ نسبت سٹھا زیادہ بلکہ اکہ زبانی روایت مطابق 450 بیت ونمت